आशा जति सचिन्द्र देवप्रमा भएर सब्जा र सामुख खनार जाखा खबाङ ताको उदय पुग्छौँ नरकपु र सामुङने ताबुक जे हासक्ने र सामुख खना ना थाङै दङ तम नरकबु साइमा खाके नरकनि खाने र सामुङ खना ना चाहिँ थुकान तामुनो बेसम्बो हासक्ने र सामुङ र सामुङ साबाइ र सब्जा र सामुख खनारी